0: FM 92.9 और केबल नेट 88.9 पर। यह रेडियो आपकी आवाज़ है। समय 4/10/2026 का प्रोग्राम लेकर आपकी खिदमत में हाजिर है। दिन के 11 बज चुके हैं। हमारे रूटीन का प्रोग्राम शुरू हो चुका है। हम प्रोग्राम का आगाज़ बाकायदा अपने लोगों से करेंगे, तलावत कलाम पाक से करेंगे। नाज शरीफ होगी, खिताब होगा और उसके बाद हमारे थिंक टैंक होंगे। हमारे मौजूद मेहमान आज साबका पार्लियामेंट के मेंबर सियासतदान मलिक सिकंदर सदीक जो हैं वो मेहमान होंगे। इसके अलावा शायद जंजुआ साहब बरतानिया से हमारे मेहमान होंगे। यहाँ की लोकल हालात पर भी बातचीत करेंगे। यहाँ लोकल जो धमाके हुए, लोकल धमाकों से सियासी धमाकों की बात कर रहा हूँ, उस पर भी बातचीत करेंगे। इसमें कोई शामिल होना चाहता है तो उसके लिए अदर आपकी आवाज़ का टाइम हाजिर है। चूँकि हम लोकल हैं, हमने लोकल बातें करनी होती है, लोकल बातें आपको बतानी होती है, क्या कुछ कम्यून में हो रहा है और क्या कुछ होने जा रहा है और आपके लिए क्या तजावीज़ रखी गई हैं, पार्किंग के क्या मसाइल हैं, इन सब चीज़ों पर बात करेंगे। हमारे साथ साथ रहिएगा।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
2: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
3: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है। नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुंचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मुस्लिम सामईन ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज़ था, खुदा ने इनका मर्ज़ और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सूरह हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیا جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہک رہے ہیں۔ یہ وہ لوگ ہیں جنہوں نے ہدایت چھوڑ کر گمراہی خریدی، تو نہ تو ان کی تجارت ہی نے کچھ نفع دیا اور نہ ہی وہ ہدایت یاب ہوئے۔ بس اللہ تعالیٰ منافقین کو مہلت دے رہا ہے کہ وہ منافقت سے باز آ جائیں، اور اس نے انہیں مومنین کی دشمنی کے اندھیرے میں بھٹکتا ہوا چھوڑ دیا ہے۔ یہ لوگ وہ ہیں جو ہدایت کے بدلے گمراہی خرید رہے ہیں، اور یہ صرف نقصان کا سودا ہے۔ اس کے برعکس آئیے دیکھیے کہ اللہ تعالیٰ مومن مردوں اور مومن عورتوں کے بارے میں قرآن مجید میں کیا ارشاد فرماتا ہے۔ سورۃ الحدید کی آیت نمبر 12 کا ترجمہ ہے کہ جس دن تم مومن مردوں اور مومن عورتوں کو دیکھو گے کہ ان کے ایمان کا نور ان کے آگے آگے اور داہنی طرف چل رہا ہے، تو ان سے کہا جائے گا کہ تم کو بشارت ہو کہ تمہارے لیے آج باغ ہیں جن کے نیچے نہریں بہ رہی ہیں، اور ان میں ہمیشہ رہو گے، اور یہی بڑی کامیابی ہے۔ محترم سامعین، یہاں کئی باتوں کی وضاحت ضروری ہے۔ ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں۔ روشنی ان کے داہنی طرف ہوگی، یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا، اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے کہا کہ خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی، تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجیے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں۔ لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے، جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا۔ کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے، اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالیٰ وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں۔ آمین۔
1: FM 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: की वजह से एक आम आदमी जो है वो बुरे तरीके से मुतासर होगा और उसके लिए भी अपने मुल्क में जाना जो है वो मुश्किल होगा। और अगर वहां पे इसका दहशतगर्दी में नाम है तो जब इसका डोमिसाइल आएगा कि ये बंदा दहशतगर्दी के अंदर इन्वॉल्व है, तो ये जहाँ पे या इनके बच्चे अप्लाई करेंगे, जहाँ पे आप देखें ना उसामा बिन लादेन के बेटे बेटा अगर आपकी किसी कंपनी में आता है और जॉब अप्लाई करते हैं तो आप नहीं देंगे। आपको पता है कि यार ये तो एक दहशतगर्द का बेटा है और ये बंदा तो जो है उसने तो पूरी दुनिया को वक्ता डाल दिया था। तो इसी तरह ये लोग जो है इनके बारे में भी इसी तरह का गुमान होगा कि यार इन लोगों से पनाह अच्छी, इन लोगों को बेहतर है कि अपने माशरे से, अपने कल्चर से, अपनी कंपनी से और अपने खानदान से, अपने आप से, इन्हें अपने इलाके से दूर ही रखा जाए। तो ये अगर इन लोगों को इस चीज का इदराक नहीं है तो जब इदराक होगा उस वक्त पानी सर से गुजर चुका होगा और इन्हें इनका खमियाजा भुगतना पड़ेगा।
1: जिंजुआ साहब, मैं आपसे जानना चाहूँगा, आप थिंक टैंक है, एनालाइज करते हैं, तो ये जो हर 5, 6, 7 साल बाद जो एक स्टेज बनाया जाता है उस पर ये तमाशा लगाया जाता है, उससे पहले इंग्लैंड में मुलाकातें की जाती हैं और उसके बाद जो अमल दरामद शुरू हो जाता है, उसके चौधरी सरवर साहब भी एक्टिव हो जाते हैं और दूसरे लोग भी एक्टिव हो जाते हैं, आपके किबला हजूर भी एक्टिव हो जाते हैं, चूँकि वो सारे प्रोसेस से गुजरे हुए हैं, बहुत सारी चीज़ें आपने करीब से देखी हैं।
0: अभी आप देखें क्यूम नजामी ने जो जिसका किसी दौर में वो पीपल पार्टी के दौर में या जुल्फकार अली भुट्टो के दौर में वजीर भी रहा है, लेकिन बढ़ापा है, आप उसका पीपल पार्टी के अंदर कोई उसे पूछता नहीं है, कोई उसे मीडिया के अंदर पूछता नहीं है, तो उसका भी दिल करता है कि मेरा भी किसी अखबार में नाम हो, चंद लोग मुझसे भी मोहब्बत करने वाले हो, चंद लोगों को पता हो कि मैं भी जो है वो सबका लीडर था। तो अब उसने एक नया बतंगड़ छोड़ा है कि ताहिर उल कादरी पाकिस्तान आ रहे हैं, और मैं आपको चैलेंज देता हूँ आज के प्रोग्राम में कि ताहिर उल कादरी कभी जिंदा पाकिस्तान नहीं जाएगा, उसकी जब भी जाएगी मूर्ति जाएगी, और इसलिए वो वापस नहीं जाना चाहते ताहिर उल कादरी साहब। हालांकि वहां पे उन्होंने जो महल बनाया उनका दिल करता है मैं वो सऊदी हुकूमत से खूब सऊदी शहजादों से ज्यादा खूबसूरत महल है जो ताहिर उल कादरी साहब ने बनाया है, उसका एक बेड इतने इतने का है कि आप यहाँ पे जो है वो 60-70 हजार पाउंड की या डॉलर की गाड़ी बेचे तो उसका उस माल के अंदर जो बेड रखा हुआ है, जो डाइनिंग टेबल है, वो एक आप खरीद सकते हैं। तो इतना उसके ऊपर लक्जोरियस काम हुआ है, इतना उसके ऊपर जो है वो करोड़ों के हिसाब से चित्रकारी हुई है, दुनिया के कई कई ममालिक से उसकी टाइलें गई हैं, डेकोरेशन गई है, तो दिल उनका भी करता है कि मैं वहां पे जाऊं, लेकिन वो सोचते हैं कि अगर मैं वहां पे गया तो मेरे ऊपर दहशतगर्दी का मुकदमा है, अगर हुकूमत ने मुझे जेल में डाल दिया तो मेरा तो वो सारा जो भूत है शेखुल इस्लाम होने का वो तो निकल जाएगा। तो लिहाजा चाहते या ना चाहते हुए मैं यूरोप में ही रहूं, तो आप देखें वो कनाडा से 20 घंटे की फ्लाइट पकड़ के बर्तानिया में आते हैं, तो बर्तानिया के अंदर रहते हैं, यूरोप में जाते हैं, यहाँ पे सारी अय्याशी होती है, पूरा कुंभा जो है वो फैमिली हॉलीडे करता है, लेकिन यहाँ से वो 5 या 6 घंटे की फ्लाइट लेके अपने भाई का नमाज़े जनाज़ा पढ़ने भी नहीं जाते, यहाँ से वो फ्लाइट लेके मिलाद नबी सल्लल्लाहु अलैहि वसल्लम के प्रोग्राम में शामिल होना भी गवारा नहीं करते, यहाँ से वो 6-7 घंटे की फ्लाइट लेके आप खुद अपनी मर्जी से, अपनी पसंद से, जो उन्होंने अपना मकबरा बनाया जो अल मारूफ गोशाए दरूद है, उसे भी देखने नहीं जाते और यहीं से वापस जाते हैं और फिर टेलीफोन के ऊपर खिताब करते हैं। तो ये कितनी ज्यादती है, वहां पे उनके मदा वहां पे फैन बैठे हैं कि क़िबला हुज़ूर आपने तो कहा था कि 90 की दहाई में दुनिया भर में मुस्तफ़ी इंकलाब आ चुका होगा, तो वो मुस्तफ़ी इंकलाब पाकिस्तान में तो नहीं आया लेकिन उनकी जात में आ गया, उनके खानदान में आ गया, और आप देख सकते हैं कि 90 की दहाई में कादरी साहब की जो दाढ़ी है वो 8 इंच थी और जो है उनका रहन सहन बिल्कुल एक आम आदमी की तरह था, बल्कि उनके पास अपने बच्चों को दूध पिलाने के पैसे नहीं होते थे, और आज वो खरबपति हैं, आज उनका वो जो लिबास रात को एक दफा पहनते हैं वो दोबारा दूसरी रात अगली रात को भी नहीं पहनते, जो कपड़े वो आज पहनते हैं वो दोबारा नहीं पहनते, जो शूज उनके पास एक है जो आज होते हैं वो अगले दिन नहीं पहनते। वो कादरी साहब के बेटे की आपने तस्वीर मेरे साथ देखी होगी जो बड़ी वायरल हुई थी कि मेरे साथ उनका बेटा खड़ा है, ये असल की बात कर रहा हूँ, उसके एक पाँव में चप्पल है हवाई चप्पल है जिसे वो कहते थे बाटा की चप्पल, और दूसरे में जो है वो पेशावरी खेड़ी है। तो ये इनकी हालत होती थी, और आज वो बंदा जो है वो बंदे से हाथ बाद में मिलाता है और 10 टिशू से जाली पसीना साफ करता है, अपने हाथ साफ करता है कि मुझे जो है वो कई लोगों के जरासीम ना लग जाए। तो तो उनको उठने बैठने के ऊपर 60-70 हजार पाउंड के सेशन करवाए जाते हैं कि जब आपने अपने गरीब गुरबे या डोनेशन देने वालों से मिलना है तो उस वक्त आपने कैसे मिलना है, जब आपने अमीर लोगों से मिलना है तो उस वक्त कैसे मिलना है, जब कोई बड़ा फंड देने वाला होगा तो उसका आपने इस्तकबाल कैसे करना है, और जब छोटे लोग जो सिर्फ आपकी पोस्टें शेयर करते हैं जब आपने उनसे मिलना है तो किस हकारत से उनकी तरफ देखना है, ताकि वो सारी जिंदगी इसी इंतजार में रहे कि किबला ने एयरपोर्ट से निकलते हुए मुस्कुरा के तेरी तरफ देखा था या मेरी तरफ देखा था, और फिर जो है वो गाड़ी में बैठ के हाथ ला के चले गए थे, और फिर जो है ये लोग जो है वो अपने अपने रेस्टोरेंट पे जाके खाना खा के 2-3 घंटे की फ्लाइट लेके वापस अपने घरों को चले जाते हैं। तो ये तो इन लोगों का हाल है। ऐसे छोरों से अगर आप इंकलाब की उम्मीद लगा के रखें, तब्दीली की उम्मीद लगा के रखें, तो तब्दीली नहीं आने वाली। मुझे आज भी कादरी साहब की ये बात जो है वो मेरे कानों में रस घोलती है, जब उन्होंने कहा कि इमरान खान वो ऐसा शख्स है कि ये तो पाकिस्तान में काउंसलर बनने का हाल नहीं था, और उनका गिले ही पाकिस्तानी एस्टेब्लिशमेंट में ये है कि मैं जिसको काउंसलर बनने का हाल नहीं समझता था, आपने उसे वजीर आजम बना दिया, और मेरे साथ आपने झूठे वादे किए, मुझसे लॉन्ग मार्च करवाए और पैसे दे के मुझे वो टरखा दिया, ओदा आपने कुछ भी नहीं दिया। तो ये एक तलख हकीकत है, इसका जितना जल्दी जल्दी इदराक हमारी कौम को होगा उतना ही उसका भला होगा, वरना ये है कि आज ये लोग कादरी साहब के फैन हैं और पैसा सारा ही उनके ऊपर खर्चते हैं। मैं तो ऐसे लोगों को भी जानता हूं कि जिनके पास अपने घर की मॉर्गेज अदा करने के पैसे नहीं है, ऐसे लोग भी जानता हूं जो अपनी मिसेज को एक जो है वो 10 पाउंड भी जो है वो हफ्ते के नहीं देते। मैं ऐसे लोगों को भी जानता हूं कि उनके घर के अंदर जो है वो लड़ाइयां होती रहती हैं कि ये अपने बच्चों को कुछ नहीं देता, लेकिन वही शख्स जब कादरी साहब आते हैं तो 5-5, 6-6 पाउंड का खर्चा करके नए कपड़े पहन के उधर जाके बैठा होता है और वहां पे जो है वो डोनेशन दे रहा होता है। ये जहनी परागंदगी है, यही गुलामाना जहनीयत है। वरना अगर आप सोचें तो हमें ये मौलवी बताते हैं ना कि हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पैमंद लगे कपड़े पहनते थे, और यही बताते लोगों ने हमें बताया कि बाहर से एक वफद आया और वो इस तलाश में था कि हमने अमीरुल मोमिनीन उमर फारूक से मिलना है, और रास्ते में उसने देखा कि चट्टान के ऊपर सर रख के एक शख्स लेटा है और उससे वो पूछ रहे हैं कि उमर फारूक कौन सा है, उमर फारूक से हमने मिलना है, और उसने कहा कि आप जाएं वहां पे उसका दरबार है। तो जब वो वहां दरबार में पहुंचे तो देखा वही शख्स बैठा हुआ है, तो वो हैरान हो गए कि ये तो वही शख्स था जिससे हमने रास्ता पूछा था। आज मुझे बताएं कि पाकिस्तान के किस मौलवी का, किस शेख उल इस्लाम का रहन सहन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जैसा है, किसके कपड़े पैमंद लगे हैं, किसके घर में जो है वो फाके होते हैं। बल्कि आप देखें कि हमारा तो जुल्म और ज्यादती ये है कि हम तो जिस गौसुल आजम सैयदना गौसुल आजम का नाम लेके हम जो है वो 11वीं शरीफ और इस तरह के खत्म जो है वो करवाने चाहिए, मगर उनके खत्म और दुरूद जो है वो रोजे से होते थे, वो अल्लाह के लिए अल्लाह की रजा के लिए रोजा रखते थे, और हम जो है वो बिरयानियां बनाते हैं, बिरयानी की धूनी देते हैं और रंग बिरंगी खाने देते हैं। तो ये हमारा जो उलमा ने, मैं सब की बात नहीं कर रहा, मैं इसी तरह के जो आज खुद बने हुए उलमा हैं, शेख उल इस्लाम है या उनके बेटे हैं जिनका रहन सहन खरबपति लोगों जैसा है, बड़े बड़े अमीर बादशाहों जैसा है, मैं उनकी बात कर रहा हूँ कि इनकी वजह से नई नस्ल इस्लाम से मुतनफर हो रही है, वो इस्लामी कल्चर से मुतनफर हो रही है। वो कहती है कि हमें तो कहते थे कि नबी करीम सल्लम का रहन सहन बड़ा सादा था, हमें एक भी मौलवी दिखा दे, एक पीर दिखा दे, एक कोई मजहबी ऐसा बंदा दिखा दे जिसके आज के दौर में कपड़े जो है वो पैमद लगे हों, जिसका रहना सहना नबी करीम सल्लम की सीरत तैयबा की इतबा में हो। इनके पास खरबों की गाड़ियां हैं, खरबों का प्रोटोकॉल है, जब ये चलते हैं तो 40 बंदे आगे होते हैं, 40 बंदे पीछे होते हैं, और ये उस नबी सल्लल्लाहु अलैहि वसल्लम का नाम लेते हैं कि जो हिजरत करके मक्का से मदीना जा रहे हैं, तो एक ही ऊंट है। क्या सहाबाए किराम साथ नहीं थे? क्या वहां पे इस्तकबाल करने वाले नहीं थे? नहीं थे, सब कुछ था, मगर उसके ऊपर बारी बारी कभी गुलाम ऊंट के ऊपर सवारी करता है, कभी आका सवारी करते हैं, और जब मदीना शरीफ में दाखला होता है तो गुलाम उसके ऊपर बैठा है। नहीं कहा जाता कि ये हमारा प्रोटोकॉल होगा और जो है वो सारे लोग आगे पीछे होंगे और इस तरह का एक तमाशा लगा होगा जैसे ये मौलवियों ने लगाया हुआ होता है। तो हमें जो है वो पनाह मांगनी चाहिए اور ہمیں اللہ کے حضور توبہ و استغفار کرنی چاہیے کہ ہمارے اوپر اس طرح کے لوگ مسلط ہو گئے ہیں کہ جن کا نہ کوئی دین سے تعلق ہے، نہ ان کا پاکستان سے کوئی تعلق ہے، نہ ان سے انہیں پاکستان سے کوئی ہمدردی ہے، نہ انہیں اسلام سے کوئی ہمدردی ہے. انہیں صرف اور صرف ہمدردی یہ ہے کہ ان کے بچے جو ہیں وہ کھرب پتی ہوں، وہ عیاشیاں کریں اور عوام کے پیسوں سے، اور عوام پیسے دے چیریٹی کے نام پہ، اور اس کا جو ہے وہ کریڈٹ یہ لوگ خود لیتے ہیں کہ فلاں مولوی نے، فلاں پیر نے، فلاں شیخ الاسلام نے دیکھے کیا بنا دیا بھائی، کیا خاک بنا دیے، کیا یہ پیسے اس نے اپنی طرف سے کھینچے ہیں، کیا آج تک مجھے کسی ایک پیر کا، کسی ایک مولوی کا، کسی ایک شیخ الاسلام کا مجھے جو ہے وہ ٹیکس ریکارڈ نکال کے دکھائے کہ یہ کتنا ٹیکس پے کرتا ہے، اس کی انکم کتنی ہے. میں چیلنج کرتا ہوں کہ مجھے دکھا دے کہ چلے میں باقی مولویوں کی بات بعد میں کروں گا، مجھے آج تک کوئی مناجی دکھا دے کہ طاہر القادری کا بزنس کیا ہے، طاہر القادری کی انکم کیا ہے، طاہر القادری کے بچوں کا بزنس کیا ہے، کیا آج بھی وہ اسکولوں کے بسے بیچ کے یہ کھرب پتی ہو کے یاچیاں کر رہے ہیں. راجہ صاحب آج کے پروگرام کی وساطت سے میں ڈنمارک میں، ناروے میں، جہاں جہاں یہ آپ کا پروگرام جا رہا ہے، فرانس میں، میں چیلنج کرتا ہوں، بلکہ وہ ہمارے راجہ صاحب جو جیلم سے ہیں، دینا سے ہیں، جو آج کل مناج القرآن کے جو ہے وہ بڑے عہدیدار ہیں، بڑی محبت ہے انہیں، میں چیلنج کرتا ہوں کہ وہ مجھے بتا دیں کہ طاہر القادری کا کاروبار کیا ہے، طاہر القادری کے بچوں کا روزگار کیا ہے، اور وہ کتنا ٹیکس پے کرتے ہیں، اور وہ بزنس ہے کہاں پہ، انہیں مجھے ان کے بزنس کے ٹیکس کے گوشوارے دکھا دیں. آئی چیلنج یو، نو باڈی ول ایکسیپٹ دس چیلنج.
1: شاہ جنجوا صاحب آپ نے بڑی تفصیل سے بتایا، لیکن شاہ جنجوا صاحب اکثر آپ کپڑوں کا ذکر کرتے رہتے ہیں، ایک دن پہنتے ہیں دوسرے دن نہیں پہنتے، کیا وہ کپڑے اتنے گندے ہو جاتے ہیں کہ وہ پہنے نہیں جا سکتے؟
0: نہیں، ان کے ٹھیکے ہیں، بڑے بڑے جو ڈیزائنر کمپنی ہیں ان کے ساتھ ٹھیکے ہیں. میں اور آپ لوگ اگر ہمیں بڑا ہی جو ہمارے پاس جو ہے وہ شہنشاہ ہی آئے گی، ہم بڑے خوش ہوں گے، تو ہم کسی نیکسٹ پہ چلے جائیں گے، کسی پرنسپل شاپ پہ چلے جائیں گے، کسی اچھی دکان پہ جائیں گے اور وہاں پہ 100 پاؤنڈ کا کوئی شوز لے لیں گے، وہاں پہ کوئی 100-150 پاؤنڈ کا کوئی جو ہے وہ سوٹ لے لیں گے. لیکن یہ ایسی شاپوں کے نزدیک سے گزرنا بھی اپنی توہین سمجھتے ہیں. ان کے جوڑے، ان کا لباس، ان کی بہوؤں کے لباس آپ دیکھ لیں، وہ کپڑے ایسی ڈیزائنر شاپس کے اوپر بنتے ہیں کہ جہاں سے کوئی عام بندہ اس راستے سے نہیں گزر سکتا. وہ اتنے اتنے مہنگے ہوتے ہیں. پھر ان کے ساتھ پرس بنتے ہیں، بیگ بنتے ہیں، اسی میچنگ ان کے ساتھ جو ہے وہ جیکٹس بنتی ہیں، کوٹ بنتے ہیں، شوز لیے جاتے ہیں، اور پھر ان کمپنیوں کے ساتھ ان کا معاہدہ ہوتا ہے کہ یہ ایک وقت کی بات نہیں ہے، آپ نے یہ بناتے جانا ہے اور انہوں نے خریدتے جانا ہے. آپ ذرا دیکھیں ان کا لباس، یہ آپ کے پاس سوشل میڈیا آپ ڈالیں، باجی غزالہ ڈال لیں، قادری صاحب کی باقی بہوئیں ڈال لیں، پھر آپ ان کا لباس دیں. میں تو دعا کرتا ہوں کہ اللہ تعالیٰ انہیں رزق حلال دے اور اس سے یہ اپنی چیزیں خریدیں. لیکن آپ قادری صاحب کے کپڑے دیکھ لیں، جب وہ آتے ہیں یہاں پہ تو وہ جتنے بدبودار کپڑے ہوتے ہیں، جتنے پرانے کپڑے ہوتے ہیں، جتنے کپڑے انہیں چھوٹے ہو جاتے ہیں، یا وہ ان کا سائز اچھا نہیں رہتا، وہ کسی ایک بھی جو ہے وہ جائل اپنے مرید کو اس کے گلے میں پہنا دیتے ہیں، بے شک وہ اسے پورا ہو یا نہ ہو، تو وہ بندہ بھی جو ہے وہ قادری صاحب کا کوٹ پہن کے خوش ہو جاتا ہے، بے شک وہ اسے جو ہے وہ بالکل اس کا سائز نہ ہو، اور وہ دیکھ رہا ہو کہ یار اس کے اندر سے بدبو آ رہی ہے. لیکن وہ کیا کرے گا، اگر وہ اس طرح کی کوئی جو ہے وہ ناراضگی کا اظہار کرے گا تو جتنے قادری صاحب کے باقی فین ہیں وہ تو کہیں گے کہ یار یہ ناشکر ہے، اس کو تو چاہیے کہ قادری صاحب جو ہے وہ اگر کھانسی کریں، اگر انہیں فلو لگا ہوا اور وہ اپنا ناک صاف کر کے بھی اگر اس کے اوپر ٹیشو کے اوپر رکھ کے دے تو اس کا فرض یہ بنتا ہے کہ وہ اٹھا کے جائے اور اپنی وائف کے چہرے پہ ملے کے دیکھے یہ قبلہ کی خوشبو آئی ہے. تو اس طرح کی ذہنیت ہے جو مراج القرآن کے اندر ہے، ورنہ جو ہے وہ حقیقت آج کل سب پہ یہاں ہے، اور حقیقت صرف یہ ہے کہ یہ ناکام لوگ ہیں، یہ فیلڈ ہیں، یہ صرف فیملی پروموشن کے لیے کام کر رہے ہیں، ان کا اسلام سے کوئی لینا دینا نہیں ہے، ان کا پاکستان سے کوئی لینا دینا نہیں ہے، اور یہ صرف اور صرف اپنے پروٹوکول کے لیے یہ سارا کچھ کر رہے ہیں. یہ اگر کسی جگہ پہ جاب کریں تو انہیں شاید اس قابل نہیں ہے کہ انہیں کسی شاپ کے اوپر جاب بھی ملے. تو یہ باپ کی بنائی ہوئی چیریٹی سے جو انہوں نے مدرسے بنائے ہیں، وہاں پہ کوئی چیئرمین لگا ہوا ہے، کوئی پریزیڈنٹ لگا ہوا ہے، اور کسی کا پتہ نہیں، ایک ایک بچے کے پاس 10-10 عہدے ہیں، قبلہ حضور نے بھی تو تقسیم کی ہوئی ہے نا، انہوں نے تقسیم کی ہے کہ مثلا جو پاکستان سے انکم آئے گی یا دبئی سے جو پراپرٹی کے بزنس سے انکم آئے گی وہ بڑے بیٹے کے لیے، جو یورپ سے آئے گی وہ چھوٹے بیٹے کے لیے، جو کینیڈا اور آسٹریلیا سے آئے گا وہ جو ہے وہ پوتے کے لیے. تو اس طرح انہوں نے بھی اپنی بادشاہ کے جو ہے وہ اس طرح جو ہے وہ اس کی یاد بندی کی ہوئی ہے اور اسے جو ہے وہ تقسیم کیا ہوا ہے اپنی انکم کو. جی رائے صاحب،
1: یوا صاحب آپ نے بہت ساری باتوں کا احاطہ کیا، لیکن ایک بات بار بار ذہن میں آتی ہے، لوگ سوال بھی کرتے ہیں پوچھتے بھی ہیں، اور آپ پھر بھی اس کے باوجود آپ قبلہ حضور کہتے ہیں آپ کو اتنی محبت ہے ان سے، شاید یوا صاحب وہ 65 سال والی عمر کا کیا بنا، کیا وہ کینسل ہوگی یا پروجیکٹ؟
0: وہ جو قبلہ کو آنی تھی، دیکھیں جب تک قبلہ حضور کی جو ایج ہے وہ 63 ایئر تھی، تو اس وقت تک جو ہے وہ پھر بھی وہ بہت ساری چیزوں کا حیا کرتے تھے. ان کا جو طریقہ کار تھا وہ یہ تھا چلو 10 جھوٹ بولے ہیں تو ایک آدھ سچ بھی بول دو. تو جو ہی عمر ان کی جو ہے وہ 63 برس سے اوپر ہوئی ہے، اور وہ جو ان کے اوپر موت آنی تھی جس کی انہیں گارنٹی دی گئی تھی کہ 63 برس میں یا 64 برس میں آئے گی، وہ نہیں آئی، تو اس وقت قبلہ جو ہے وہ اس کے بعد جو ہے وہ اتنے منظور ہو گئے کہ اب وہ اسلامی قانون کو، اسلامی ثقافت کو، اپنے کسی وعدے کا انہیں کوئی حیا نہیں ہے. دیکھیں نا، ایک طرف آپ سوشل، میں ابھی آپ کو چیلنج کر رہا ہوں، آپ اٹھائیں ذرا فیس بک اور فیس بک کے اوپر آپ لکھیں ڈاکٹر طاہر القادری، تو آپ کو نظر آئے گا کہ ان طاہر القادری جو ہے وہ ہر چیز کی مذمت کر رہے ہیں، مکمل طور پہ سیاسی ہیں. پاکستان کے حالات کی انہیں اتنی خبر ہے کہ جتنی کسی پرندے کو بھی نہیں ہوتی، جتنی حکومتیں وقت کو نہیں ہوتی. لیکن اسی طاہر القادری کو فلسطین کے اندر کیا ہو رہا ہے، ایران اور امریکہ کے اندر ہو رہا ہے، اس کا پتہ ہی نہیں. آپ نے کبھی بیان نہیں سنا ہوگا طاہر القادری کے منہ سے کہ یہ جو اتنا فلسطین کے اندر، غزہ کے اندر تباہی ہوئی ہے، میں اس کی بھی مذمت کروں. کسی مناجی کے منہ سے آپ نے اس کی مذمت نہیں دیکھی ہوگی. آپ نے یہ نہیں سنا ہوگا کہ امریکہ نے جو حملہ کیا ایران کے اوپر نتیجہ ناجائز ہے. کبھی آپ نے یہ نہیں سنا ہوگا کہ جو حوثی ہے یہ مکہ اور مدینہ کے اوپر جو حملے کر رہے ہیں یہ مسلمانوں کو قبول نہیں ہے. کبھی آپ نے ان کے منہ سے یہ تعریف نہیں سنی ہوگی کہ یہ جو پاکستانی حکومت نے کہا ہے کہ سعودی عرب کے اوپر حملہ، پاکستان پہ حملہ، حرمین شریفین کے اوپر حملہ، ہم اس کا بدلہ لیں گے اور کسی کو اس کی اجازت نہیں دے گی، اور ایسا حملہ کرنے والے کی جو جسارت ہے اسے کچل دیا جائے گا. کبھی آپ نے یہ کسی مناجی کے منہ سے نہیں سنا ہوگا. لیکن سنا کیا ہوگا، آپ ذرا فیس بک کے اوپر کھول لیں پیج تو آپ کو ہنسی آئے گی. لکھا ہوگا کہ جی طاہر القادری کے بغیر دنیا میں انقلاب نہیں آ سکتا. طاہر القادری کے باپ کو بھی یہ خبر نہیں ہوگی کہ یہ بیان دیا کس نے. لیکن بس ایک پیڈ میڈیا ہے، پیڈ لوگ بیٹھے ہیں اور وہ اپنی طرف سے بیان داغ رہے ہوتے ہیں کہ قادری نے یہ کہا، طاہر القادری کے بیٹے نے کہا، طاہر القادری کی مسز نے یہ بات کہہ دی، اس کی بیٹی نے یہ بات کہہ دی، بہو نے یہ بات کہہ دی. اور ہوتا کیا ہے کہ وہ ان کی جو ہے وہ پکچریں اٹھاتے ہیں. پکچریں بھی آپ دیکھیں تو اللہ ماشاء اللہ، میں تو بلکہ یہ کہوں گا کہ یہ جو آج کل آپ یہ فتنہ دیکھتے ہیں کہ درباروں کے اوپر ڈول بج رہے ہیں، نعت خان آتا ہے اور نعت خان جو ہے وہ بیلے لیتا ہے اور طرح طرح کے تماشے کرتا ہے، میوزک چلتا ہے، گانوں کی طرز پہ نعتیں پڑھتا ہے، تو اس کا مجد کون ہے؟ یہ جو قاری شاہد نے آ کے تماشا کرتا ہے، اس قاری شاہد کو یورپ میں لانے والا منہاج القرآن ہے. سب سے پہلے بریڈفورڈ میں وہ آیا بندہ، اور اسے یہ ہر برائی اور فتنے کا موجد اس وقت منہاج القرآن ہے. ورنہ اس سے پہلے ہوتا تھا کہ جب بھی میلاد پاک کا مہینہ آتا، اسلامی تاریخ ہے کہ لوگ روزہ رکھتے، جب 27 مارچ آتا تو لوگ جو ہیں وہ عبادات کرتے، رات کو توبہ استغفار کرتے. پھر ہم نے دیکھا کہ جب بھی 27 مارچ آنا ہے تو چونکہ اپنا 27واں جو ہے وہ رمضان کی رات آنی ہے، تو پھر قادری صاحب نے کہنا ہے کہ جی آپ نے پورے پاکستان سے بسیں بھر کے لاہور لے کے آنی ہے، اور وہ بسیں لاہور میں آتی تو اس وقت جو ہے وہ قادری صاحب کا خطاب جو ہے وہ انہیں سنایا جاتا، اور قادری صاحب ساری رات خطاب کرتے، خطاب کر کے جو ہے وہ نہ تو نہ کسی نے توبہ استغفار کرنی، نہ جو ہے وہ کسی نے نماز پڑھنی، اور فجر کی نماز بھی نہیں لوگ پڑھتے تھے. لوگ جو ہیں وہ دینا سے، جہلم سے، پنڈی سے جو ہے وہ دن کو بسیں لے کے نکلتے. کوئی نماز نہیں ہے، کوئی روزہ نہیں ہے، یا روزہ چلو کسی نے رکھا ہوا ہے، نماز نہیں ہے، وقت میں افطاری نہیں ہے. وہ لاہور پہنچنا، وہاں پہ کھانے پہ ٹوٹ پڑنا. खाने के बाद तरावीह किसी ने 5 पढ़ी, किसी ने 10 पढ़ी, किसी ने 12 पढ़ी, किसी ने 20 भी पढ़ ली। उसके बाद कादरी साहब का खिताब सुनने और फिर बसों में बैठने और वापसी करवानी। वो जो 27वीं रात का एक इस्लामी तरीका था कि तौबा इस्तगफार करनी है, अल्लाह के हुजूर सर मस्जूद होना है, वो सारा खत्म हो गया। वो तकरीर सुनने के ऊपर उसका इक्तफा हो गया। आज यही जो बिदात है, यही जो चीजें हैं, इसको लेके मिनाजुल कुरान चल रहे। तो कादरी साहब जो है वो, उन्होंने जो इस्लाम की तजदीद की है वो ये है कि उसमें पॉलिटिकली कंप्रोमाइज्ड इस्लाम के वो नैरेटिव है, वो जिहाद के नैरेटिव नहीं है, और ऐसे इस्लाम के, ऐसी रवायात के मुजद है जिसका कुरान से कोई तलक नहीं है, कुरान में उनकी असल नहीं है। बस यही कादरी साहब का शेखुल इस्लाम है। बल्कि उनके बेटे ने कहा है कि दुनिया देखेगी कि कादरी, वक्त आएगा कि कहेगी कि शेखुल इस्लाम ने ये बात कही थी, शेखुल इस्लाम ने ये मौकफ इख्तियार किया था और वही आके। तो अगर उनके बेटे हुसैन की अगर बात आप मान लें तो आयदा आने वाले चंद सालों के बाद दुनिया ये कहेगी कि जब सीरिया के ऊपर जो है वो इसराइल हमले कर रहा था, जब ईरान के ऊपर इसराइल और अमेरिका के हमले हो रहे थे, तो अगर वो उन हमलों में यहूद और नसारा का मौकफ दुरुस्त ना होता तो ताहिरुल कादरी उसकी मुखालफत करते। और ताहिरुल कादरी की खामोशी, इसका मतलब ये था कि उनकी तरफ से ताईद थी कि जितना हो सकता है आप गजा को तबाह कर दो, ईरान को तबाह कर दो, सऊदी अरब के ऊपर हमले करो, मेरा इस्लाम ये कहता है कि हम खामोश रहें। गोया खामोश ताईद, ये ताहिरुल कादरी का इस्लाम है और यही शेखुल इस्लाम का मौकफ है। जी राय साहब।
1: निजुआ साहब, आपका कीमती टाइम है, आपने कहीं जाना भी होगा, तो आखिर में आप हमारे सामाईन नाज़रीन को बता दें कि ये जो अकल की आप बात करते हैं, लोग जो जज्बात से सोचते हैं, एनालाइज नहीं करते, खुद जो इस्लामी कुतब को नहीं पढ़ते, कुरान पाक का मुतालिया नहीं करते, वहाँ बिदत के बारे में पढ़ते नहीं, अल्लाह ताला ने मना किया हुआ मैं सबको माफ़ कर दूंगा लेकिन बिदती को माफ़ नहीं करूंगा, इस तरफ तो जो नहीं देते, जो आपने जिक्र सारी चीज़ों का किया,
0: राय साहब ये बिदात को जो छोड़ दें, ये तो शिर्क के अंदर मुबतला है, ये शिर्क के अंदर मुबतला है, ये कुरान और हदीस को नहीं पढ़ते इनका। आप मुझे बताइए कि एक बंदा है वो अपने बेड में सोया है, कर्टन बंद है, रजाई की हुई है उसने, और वो यही सोच रहा है कि जहां मैं लेटा हूं यही सारी कुल कायनात है। उसे आप कैसे समझाएंगे कि भाई बाहर तो रोशनी हो गई है, दिन के 2 बज चुके हैं, वहां पे चहल पहल है, खरीदारी हो रही है, निजाम चल रहा है, सारी दुनिया जो है वो जाग चुकी है, मगर चूंकि वो सोया हुआ है तो वो समझता है कि नहीं कुछ भी नहीं हो रहा। तो मिनाजुल कुरान के लोगों का यही हाल है, उनकी आंखें बंद है और उनकी आंखें, एक आंख उनकी कानी है और दूसरी खुली है, जो दूसरी खुली हुई है उसमें वो सिर्फ ताहिरुल कादरी को देखते हैं। इसलिए इनका शऊर उजागर नहीं होता कि ये किसी और को पढ़े, ये किसी और को सुने, ये कोई मतालिया करे तो इन्हें पता चले कि दुनिया कहाँ से कहाँ पहुंच गई है। और इनका जो कायद है वो भी कैनेडा में बैठा है।
1: जिनुआ साहब, ये जो सोशल मीडिया पर प्रोपगंडा चलता है, सोशल मीडिया पैसे कमाने के लिए बहुत सारी हरकत की जाती है, तो जब स्टेट के पास इतनी पावर होती है तो स्टेट क्यों इनको इतनी ज्यादा छूट देता है?
0: स्टेट की तरजीहात गलत है। आज पहली दफा ये ऐसा हुआ है या पिछले 1-2 सालों में कि फील्ड मार्शल ने एक फैसला किया कि किसी भी फसादी को, किसी भी इंतहा पसंद को, किसी भी जो है वो तब्दीली के खां को, किसी भी फितना परवर को इस्लामाबाद के ऊपर चढ़ाई की इजाजत नहीं दी जाएगी, और ये उनका दलेराना फैसला है। आज उस फैसले के ऊपर वो कायम है और बतदरीज पाकिस्तान के अंदर इंतहा पसंदी और दहशतगर्दी को ख़त्म कर रहा है। हमें दुआ करनी चाहिए कि हुकूमत इस पर कायम रहे, और आप देखेंगे कि अब किसी माई के लाल में ये जरूरत नहीं होगी कि वो दोबारा डी चौक में जाके कब्रें खोदे, बल्कि वो तो अपनी, जिन्होंने कब्रें खोदी थी वो अपनी कब्र में दफन होने के लिए भी जिंदा नहीं आना चाहते, उनकी मूर्ति आएगी।
1: जिनुआ साहब, आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
0: शुक्रिया ऐसा।
1: سامعین ناظرین، یہ تھے شاہ جنجوعہ صاحب جو کہ برطانیہ کی فضاؤں سے بات کر رہے تھے۔ سامعین ناظرین، ہمارا کسی کے ساتھ متفق ہونا ضروری نہیں ہے، کوئی بات کرنا چاہے، کوئی اس پر روشنی ڈالنا چاہے، کوئی اپنی دلیل دینا چاہے، کوئی بھی مناج القرآن کا ساتھی آ کر اپنے ٹائم لے کر بات کرنا چاہے تو ان کے لیے ادارہ آپ کی آواز کا پلیٹ فارم حاضر ہے۔
2: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے۔ سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔